0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन,
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर, दोलखा।
5: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
9: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: धिनेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
13: मेरो
14: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर, भीमसेन, भीम नारायण, भीम भैरव भगवती, महाकाली, भगवान बुद्ध, किरातेश्वर महादेव, महारुद्र, भीम रणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: होइन कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
4: कतै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन।
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
4: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा,
6: ए हाफ फेज, डी फेज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814।
9: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 1 गते शुक्रबार, मे 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको त्रयोदशी तिथि, अन्तर्राष्ट्रिय परिवार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित। सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा। बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश। कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6 देखि।
1: छानबिन आयोगले मागे उच्च पदस्थसँग सम्पत्ति विवरण। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन। चालू आर्थिक वर्षमा 3 खर्बको निर्यात लक्ष्य, चैतसम्म 2.25 खर्ब निर्यात।
0: चिनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर। कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर।
1: मध्यपूर्वमा जारी द्वन्दका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै, रूसमा कैदीबन्दीको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्रास्त्र प्रहार।
0: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछि परिपत्र। आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा। फिफा वरियतामा नेपालको सुधार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो पारित भएको प्रसंग।
1: विरोधका बीच नीति तथा कार्यक्रम पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको हो।
3: हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
1: सदनमा संसद बैठकमा उठेका प्रश्नहरूको जवाब दिने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी दिइसक्नु भएको थियो। सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अर्यालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन त। सभामुख अर्यालले भने प्रतिनिधि सभा नियमावली 2089 नियम 38 देखाएर प्रधानमन्त्री नआए पनि हुने बताउनु भएको थियो। गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले नयाँ नियमावली बनाउन बाँकी रहेकाले अहिले 2079 नियमावली बमोजिम कार्य सञ्चालन भइरहेको छ। नियमावलीको नियम 38 नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री वा निजले तोकेको व्यक्तिले जवाब दिन सक्ने व्यवस्था छ। सत्तारूढ राष्ट्रपाका सांसदहरू पनि यही नियम उल्लेख गर्दै प्रधानमन्त्रीको अनिवार्य उपस्थिति जरूरी नभएको समेत बताएका थिए।
0: सरकारले सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र सम्मान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं। मन्त्रीले भन्नुभयो, नेपालको संविधान, लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने, संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको उहाँले बताउनुभयो। अर्थमन्त्रीले राष्ट्रिय सभा र प्रतिनिधि सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो। अर्थमन्त्रीले संसदमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य 5 सिद्धान्त प्रस्तुत गर्नुभयो। उहाँले आगामी बजेट नागरिकको समय श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो। राज्यलाई उत्तरदायी र प्रविधि मैत्री बनाउँदै सुशासनको प्रत्यक्ष लाभ नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी शासकीय सुधारको श्रृंखला कार्यान्वयन गर्ने पनि अर्थमन्त्रीले भन्नुभयो। उच्च फराकिलो र तीव्र आर्थिक वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सिर्जना गर्नु अर्थतन्त्र पुनर्संरचनाको मूल लक्ष्य हुने पनि उहाँको भनाई छ। कानूनी तथा संस्थागत सुधार, सूचना प्रविधिको प्रयोग, क्षेत्रगत स्रोतको पुनर्प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, सामाजिक लगानी तथा बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरणलाई बजेटको प्राथमिकतामा राखिएको पनि उहाँले उल्लेख गर्नुभयो। यसैबीच सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल 3 खर्ब बराबरको वस्तु तथा सेवा निर्यातको लक्ष्य राखेकोमा चैत मसान्तसम्ममा 2,22,94,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, प्रति सार्वजनिक गर्दै लक्ष्य अनुसार निर्यातमा केही सुधार भएको जनाएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी संयोजकत्व रहेको समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यूपानी सदस्य हुनुहुन्छ। 28 वैशाखमा बसेको मन्त्री परिषद बैठकले समिति गठनको निर्णय गरेको थियो। मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न समिति गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई तथ्य सत्य अध्ययन गर्न छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टले सेटिङमा लाइसेन्स दिएको कम्पनीमा गुरूङको संस्थापक शेयर भेटिएपछि गुरूङमाथि प्रश्न उठेको थियो। माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडमा गुरूङको 25 लाख मूल्यको 25,000 किता शेयर भेटिएको थियो। भट्टसँग गुरूङको पुरानो साझेदारी देखिएको र उहाँको सम्पत्ति विवरणमा पनि स्रोत खुल्ने आधार नदेखिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। सो विषयमा छानबिनका लागि सहजीकरण गर्न भन्दै उहाँले गत 9 वैशाखमा राजीनामा दिइसक्नु भएको छ।
0: यसबीच गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम शुरू गरेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र सोभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर सम्पत्ति विवरण माग गरिएको हो। आयोगले हिजो गोर्खापत्रमा सूचना प्रकाशित गर्दै 30 दिनभित्र आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको ईमेल ठेगानामा सम्पत्ति विवरण दाखेला गर्न भनिएको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनिएको छ। आयोगले उनीहरूको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक सूचना आह्वान गरेको छ। जाँचबुझ आयोग ऐन 2026 दफा 3 बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 2 वैशाखको मन्त्री परिषदले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगमा तत्कालीन पुनरावेदन अदालत हाल उच्चका पूर्व न्यायाधीश पुरूषोत्तम पराजुली, सर्वोच्चकै पूर्व न्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहनु भएको छ।
1: यस वर्षको पहिलो महिनामा वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाको ज्यान गएको छ भने जुन संख्या पोहोरको 27 तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएमसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
4: आगलागीका घटनाहरू चाहिँ विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागीका घटना घटेको छ।
1: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। त्यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा नयाँ अभ्यास गर्ने वा पुरानै अभ्यास स्थापित गर्ने विषयमा सत्ता र विपक्षी दलबीच आरोप प्रत्यारोप.
5: संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन. असल परम्परा त मान्नुपर्छ. हेर्नुहोस्,
1: चीनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर, कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर लगायतका खबर र कार्टुन बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
7: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो.
1: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
6: हो, सक्छ. जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ.
7: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ.
1: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफलपछि निष्कर्ष निष्कर्ष
8: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ. फेरि
9: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो.
6: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू.
7: हाम्रा दुःखले त सरकारी खेती गरिछौ र पानी पिग्रला.
1: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद.
6: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी.
1: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे. कार्यक्रम हेलो सांसद. हेलो सांसद.
7: रामे, यो के चलाएको हो यस्तो धुवाले? त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो.
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्. यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ.
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ. नमस्कार. नमस्कार. कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ.
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि.
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि.
10: ओहो, धन्यवाद नानी. अब त म जलाउँदै जलाउँदिन. अवशेष त मेरो धन रहेछ नि.
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य. एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फैसलाको 14 वर्षपछि खुम्बहादुरको जग्गा जफत शीर्षकमा खबर प्रकाशित छ. दिगम्बत कांग्रेस नेता खुम्बहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको डेढ़ रोपनी जग्गा अदालतको फैसलाको 14 वर्षपछि जफत भएको छ. गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत 2 वैशाखमा खटकाको ललितपुरको सानेपास्थित 1 रोपनी 6 आना 1 पैसा 1 दाम जग्गा सरकारको नाममा फिर्ता लिएको हो. त्यस्तै भित्र पृष्ठमा बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश शीर्षकमा खबर प्रकाशित छ. बागमती प्रदेश सरकारले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले एक जेठ राति 11:59 अधिवेशन अन्त्य गर्ने सिफारिशको निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा कूटनीतिक नियोग पुनर्संरचना र राजदूत नियुक्तिमा ढिलाइ शीर्षकमा खबर प्रकाशित छ। 17 कूटनीतिक नियोग नेतृत्वविहीन र नियुक्तिका विषयमा परराष्ट्र मन्त्रालय नै अलमल रहेको खबरमा उल्लेख छ। त्यस्तै कोशी प्रदेश सभाको बजेट अधिवेशन 6 जेठदेखि शीर्षकमा पनि खबर प्रकाशित छ भने चुनावपछि पहिलो पटक बोलाए एमाले सचिवालय बैठक सक्रिय बन्दै ओली शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नेकपाले थाल्यो 32 जनसंगठनको समायोजन प्रक्रिया शीर्षकमा पनि खबर प्रकाशित छ।
0: राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम हिजो पारित गरेको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। बहुमतले नीति तथा कार्यक्रम त्यहाँबाट पनि पारित भएको हो। नागरिक दैनिकको भित्री पन्नामा छापिएको खबर छ। यसई नतिजामा त्रुटि नै त्रुटि शीर्षकमा रूबी रौनियारले लेख्नु भएको हो। दैनिक 100 हाराहारीमा गुनासो आउने गरेको छ। शिक्षक परीक्षक र राज्य संवेदनशील हुनुपर्नेमा पनि जोड़ दिइएको छ। त्रिपुरेश्वर स्थित विश्व निकेतन माविका प्राविधिक धार इलेक्ट्रिकल इन्जिनियर का तीनजना विद्यार्थीले यसपटक एसईईमा सबै विषयको परीक्षा दिएका थिए, तर भक्तपुर सानोठेमा स्थित राष्ट्रिय परीक्षा बोर्डले वैशाख 28 प्रकाशन गरेको नतिजामा तीनैजना विद्यार्थीको परीक्षामा अनुपस्थिति रहेको देखायो। त्यसपछि विद्यार्थी अभिभावक र विद्यालयमा खैला बैलानी मचियो। विद्यार्थी र अभिभावकले विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्रधानाध्यापक कडेलले विद्यालयको सिफारिश परीक्षा केन्द्रको नम्बर र सिम्बल नम्बर सहित तीनैजना विद्यार्थीलाई अभिभावकको साथमा परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिनुभयो। कसैको विषय उल्टो पाल्टो परेको वा कुनै त्रुटि भएको छ भने पनिका भक्तपुरसम्म धाई रहनु पर्दैन। जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा गएर त्रुटि भएका विषयबारे स्पष्ट निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ। दक्षिण एसियामा हेरचाह अर्थतन्त्र 10 करोड़लाई रोजगारी दिन सकिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। पुल निर्माणमा ढिलासुस्ती भएपछि तोडियो सम्झौता शीर्षकमा तनहुँबाट लेखिएको खबर छापिएको छ। तराई र पहाड़ी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको पोखरा नारायणगढ़ सड़क बुद्धसिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशुली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्माण शुरू भएको 12 वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक पटकको निर्देशन अटेर गरेपछि सड़क डिभिजन कार्यालय दमौलीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य भएको जानकारी दिएको हो। कान्तिपुर दैनिकमा जो संसद बैठकलाई सांकेतिक भाषामा बुझाउँछन् शीर्षकमा प्रकृति दहालले लेख्नु भएको खबर छापिएको छ भने न्यायको पर्खाईमा आमा 15 पटकमा पेशी सर्यो खर्च जुटाउन कानको मुन्द्री बेच्दै शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। 2071 शिवरात्रि मेला हिँडेका सूर्यबहादुरको हत्या भएपछि आमा विष्णु कुमारीले छोराकै 3 साथी रामचन्द्र मानन्धर बुद्ध श्रेष्ठ र ध्रुव मानन्धर विरूद्ध उदुरी दिए जारी गर्दै ठेक्का अन्त्य भएको जानकारी दिएको हो। कान्तिपुर दैनिकमा जो संसद बैठकलाई सांकेतिक भाषामा बुझाउँछन् शीर्षकमा प्रकृति दहालले लेख्नु भएको खबर छापिएको छ।

0: दुईजनालाई दावी नपुग्ने भन्दै सफाई दियो। ती फैसला विरूद्ध विष्णु कुमारी न्याय खोज्दै सर्वोच्च धाई रहनु भएको बारेमा उल्लेख गरिएको छ। भित्रीपन्नामा 10 वर्षमा पनि अध्यावधिक भएको छैन अत्यावश्यक औषधिको सूची शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर छ चीनी निर्यातमा भारतले रोक लगाएपछि मूल्य वृद्धिको डर शीर्षकमा संगम प्रसाई र कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। भारतले बुधबारदेखि लागू हुने गरी नेपाल सहित अन्य मुलुकमा चीनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि मुत्याएको छ। सन् 2023मा भारतले लगाएको उक्त प्रतिबन्ध 1.5 वर्ष अघि आंशिक रूपमा हटाएको थियो। अर्को खबर एनआईएमबीका सीईओ पाण्डेको पक्राउसँगै त्रासमा बैंकिङ क्षेत्र शीर्षकमा एगे बन्जारेले लेख्नु भएको छ भने जब कैलालीमा बाढ़ीको त्रास धान उत्पादनको अवसर बन्यो शीर्षकमा रंजना विसीले कैलालीबाट लेख्नु भएको खबर छ। कैलालीको दक्षिण पूर्वी भेगका किसानका लागि वर्खा सधैँ त्रास बनेर आउँथ्यो। असारमा पसिना बगाएर रोपेको धान भदौ र असोजको बाढ़ीले एकै रातमा सखा पारिदिन्थ्यो। असारे मेहनत मोहना कान्द्रा काँडा र पत्रैया नदीको भेलमा मिसिएपछि त्यहाँका किसानको चूलो बल्न धौधौ हुन्थ्यो। बाढ़ीबाट सधैँ प्रभावित हुने कैलालीका भजनी टीकापुर जोशीपुर र कैलारी गाउँपालिकाका विभिन्न ठाउँमा चैते धान खेती विस्तार भएपछि भने किसानहरूले राहतको महसुस गरेका छन्। नागरिक अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रागिरीमा मापदण्ड विपरीत दोस्रो केबलकार शीर्षकमा यो खबर छापिएको छ भने प्रधानमन्त्रीको जवाफ विनय सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर अर्को छ। श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै नभेटिएको बारेमा अजबी पौड्यालले लेख्नु भएको छ। डेढ महिनादेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन।
1: साझा खबरमा अब विदेशका खबर। अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै गएको एक अध्ययनले देखाएको छ। पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा कुपोषणको संकट गहिरिँदै गएको हो। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव नहुँदा 10 लाख बढ़ी बालबालिकालाई सहयोग पुर्याउन नसकिएको बताएको छ। रूसमा 5 वर्षमा कैदीहरूको संख्या 1,80,000 भन्दा बढ़ीले घटेको छ। मस्कोले युक्रेनमा युद्धमा कैदीहरूलाई पठाएका कारण कैदीबन्दीको संख्या घटेको जनाइएको छ। 4 वर्षको युद्धमा रूसले कैदीहरूलाई युक्रेनमा लड्न र उनीहरूको सजायको अवधि मिनाहा गर्न सेनासँग करार प्रस्ताव गरेको छ। विगत 20 वर्ष यता यो संख्या घट्दै गएको पनि अध्ययनले देखाएको हो। र ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षिप्रास्त आक्रमण भएको छ। घटनाप्रति भारतले कड़ा असन्तुष्टि व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले घटनाको विरोध गर्दै अन्तर्राष्ट्रिय समुद्री व्यापार र आम नाविकहरूलाई लक्षित गर्न कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने समेत बताएको छ। यो आक्रमण हर्मुज र आसपासको अन्तर्राष्ट्रिय जल क्षेत्रमा बढ़दो तनावका बीचमा भएको पनि विदेश मन्त्रालयले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा वरियतामा नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले 6 स्थान सुधार गरेको छ। फिफाले हिजो मे महिनाको नयाँ वरियता सार्वजनिक गर्दा नेपाल 176 स्थानमा रहेको छ। यसअघि नेपाल 182 स्थानमा थियो। नेपालले साउदी अरबमा सन् 2027 हुने एएफसी एसियन कप छनौट प्रतियोगितामा 1 जीत निकालेको थियो। मलेसियाले नेपाल विरूद्ध गैर खेलाड़ी समावेश गरेको प्रमाणित भएपछि एएफसीले नेपाललाई 3-0 विजय भएको घोषणा गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपले आगामी 15 असारभित्र 33 विभिन्न संघ र संस्थालाई नवीकरण गर्न निर्देशन दिएको छ। राखेपले हिजो सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र नवीकरण गर्न र नगरेको खण्डमा प्रचलित कानून अनुसार संघ नै खारेज हुने चेतावनी समेत दिएको छ। राखेपमा अहिले 77 संघ छन्। राखेपमा दर्ता भएका 42 संघले भने वार्षिक रूपमा नवीकरण गरिसकेका छन्। र अमेरिकालाई डकवर्थ लेविस नियम अनुसार 2 रनको रोमाञ्चक जित निकाली स्कटल्याण्ड आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुर स्थित त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रनको योगफल खड़ा गरेको थियो। अमेरिकाले लक्ष्य पछ्याएको इनिङ्समा वर्षा भएको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र दुर्गा सुवेदीले डकवर्थ लेविस अनुसार अमेरिकालाई 32 ओभरमा 248 रनको नयाँ लक्ष्य दिनुभएको थियो। अमेरिकाले स्कटल्याण्डलाई अन्तिम ओभरमा चुनौती दिएको थियो। नेपालका अनुभवी अम्पायर बुद्धि प्रधानले एक दिवसीय अन्तर्राष्ट्रियमा 50 खेल पूरा गर्नुभएको छ। अम्पायर प्रधानले आईसीसी क्रिकेट विश्वकप

0: लीग दुई अन्तर्गत अमेरिका र स्कटल्याण्ड बीचको खेलमा अम्पायर बन्दै 50 खेलको आँकडा छोड्नु भएको हो।
1: संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा संसदमा प्रधानमन्त्रीको उपस्थिति र विपक्षीका कुरा। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा बहुमतले पारित गरेको छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिनुपर्ने विपक्षीको माग पूरा भएन। संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? हामीले नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग कुराकानी गरेका छौं।
5: संविधानमा भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
1: हिजोको परम्परा त थियो नै, तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ, या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
5: हामीलाई त हामीले नागरिकलाई हेर्ने हो। नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म, नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो, बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्क उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं। मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए। प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो। र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति सभामुख बोलिराख्नु भएको होइन। त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढ़ाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो। अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए। यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको, यो सरकारको, र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने, त्यो मात्रै होइन उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ। सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गराउनु नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन। असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
0: सांसद युवराज दुलालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा। बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश, कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6 देखि।
0: छानबिन आयोगले मागे उच्च पदस्थसँग सम्पत्ति विवरण, पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन। चालू आर्थिक वर्षमा 3 खर्बको निर्यात लक्ष्य, चैतसम्म 2.25 खर्ब निर्यात।
6: चीनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर, कैरालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर।
0: मध्यपूर्वमा जारी द्वन्द्वका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै, रूसमा कैदी बन्दीहरूको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेपास्त्र आक्रमण।
6: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछिको परिपत्र। आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा, फिफा वरियतामा नेपालको सुधार।
0: साझा खबर कन्तीमा कार्टुन, नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन हामीले लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, कर्मचारीहरूलाई राजनीतिबाट अलग गर्ने सरकारको नीति कठोरताका साथ लागू गर्न खोजिएको जस्तो देखिन्छ। सामान्य प्रशासन मन्त्रालयले पटक पटक तारन्तार यसबारेमा स्मरण गराउँदै आवश्यक निर्देशनहरू दिँदै आएको छ। यसले कर्मचारीहरूमा राजनीति गर्न नपाइने भयो भनेर चिन्ता छाएको भनेर पनि कतिपयले व्याख्या र विश्लेषण गरिराखेका छन्। एउटा बन्द कोठा देखाइएको छ, त्यहाँ कोट पाइन्ट त्यसै गरी दौरा सुरुवाल लगाएका कर्मचारी जस्ता देखिने 2 व्यक्तिहरू छन्। ती 2 एकजनाले राखेको केही जिज्ञासा अथवा विचारको प्रत्युत्तरमा अर्का कर्मचारी जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जानेको काम नै त्यही थियो, देश त सबै ठप्पै हुने भयो नि।
6: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN-ले संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध। सुक्खा मौसममा वन डडेलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल वन्य जन्तु त्यस वरिपरिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा चुरोट बेडेका ठुटा जथाभावी रूपमा नफालौं। वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिउ। यदि वन क्षेत्रमा डडेलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौं। वन डडेलु रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू। वन डडेलुबाट क्षणिक फाइदा मात्र नहेरी डडेलुबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ। खुरीपत्ता चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं।
4: आगो बाल्दा होसियार रहौं। आगोको काम सकिएपछि राम्ररी निभाऊ।
3: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौं। वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ घरबार नजिक रहेका सल्लीपीर पाप पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वनमा ज्वलनशील पाप पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा सोतरको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको संचितमा कमी ल्याऊ।
3: वन डडेलु लाग्न नदिनतर्फ सचेत रहने रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौं। विपदबाट बचौं र बचाऊ।
4: सानोतिनो डडेलु लागिहालेमा पानी हरियो स्याउला माटो बालुवा आदि हालेर निभाऊ। आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलु निभाऊ। वन डडेलु लागेमा स्थानीय प्रशासन प्रहरी सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौ।
3: नियन्त्रण गर्न नसकिने डडेलुलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलु नियन्त्रण गर्न सकिन्छ।
4: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते चेप्टे खुकुरी सावेल बन्चरो बाल्टिन आदि प्रयोग गरौं।
3: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डडेलु लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराउं।
4: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्तो कार्य कसैले पनि नगरौं नगराऊ।
3: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कार्यवाही आदि कार्यहरू गरौं र थप कार्यवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाऊ।
4: डिभिजन वन कार्यालय दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हँ तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
3: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40 डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40 डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30 आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट नागरिकता वा जन्म दर्ता हालसालै खिचेको फोटो 3 प्रति आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0494215 र 0494215 पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
7: बाफ्रे,
6: अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन हो।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भुवनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: समाचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र डीडी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। अर्थमन्त्री बागलेद्वारा बजेटका पाँच प्रमुख मार्गदर्शक सिद्धान्त प्रस्तुत। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन। दुलखा उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना अन्तिम चरणमा। सिन्धुली प्रहरी हिरासतमा मृत्यु प्रकरणमा इन्सपेक्टर र जवानलाई विभागीय कार्यवाही। र स्कटल्याण्ड आईसीसी क्रिकेट विश्वकप लीग दुईको शीर्ष स्थानमा।
1: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
0: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
1: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
0: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
1: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
0: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ।
1: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
0: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
1: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
0: अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्दै बजेटका पाँच प्रमुख मार्गदर्शक सिद्धान्त प्रस्तुत गरेका छन्। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा प्रस्तुत गरिएको सो दस्तावेजमा सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विकास, सामाजिक उन्नयन तथा सौम्य शक्तिको सुदृढीकरणलाई आगामी बजेटको मुख्य आधार बनाएको उल्लेख गरिएको छ। अर्थमन्त्री वाग्लेले नेपालको संविधान, लोकतान्त्रिक मूल्य र असल शासनको आदर्शलाई आत्मसात गर्दै नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापना गर्ने दिशामा सरकार अघि बढ़ेको बताएका छन्। उनले सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राखेर बजेट निर्माण भइरहेको जानकारी दिए। सेवा प्रवाहमा हुने ढिलाइ, झन्झट र अवांछित मध्यस्थताको अन्त्य गर्दै सार्वजनिक संस्थाहरूको सुधारमा जोड़ दिइने उनको भनाई छ। यसैबीच प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक आगामी जेठ 4, 5 र 6 गते छलफल हुने भएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सो प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा जेठ 4, 5 र 6 गते तोकेका हुन्। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिएका छन्। सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन गरेको छ। वैशाख 28 गते बसेको मंत्री परिषद बैठकले मन्त्री गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारको विषयमा अध्ययन तथा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले जानकारी दिइन्। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृह मन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। दोलखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। हिजो भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको हो। भीमेश्वर मागा देउराली र मैना पोखरीको मतगणना सकिँदा सनत थापाको प्यानलका अधिकांश उम्मेद्वार अगाडि देखिएका छन्। निर्वाचन उपसमितिका अनुसार जारी मतगणनामा अध्यक्षका उम्मेद्वार सनत थापाले 369 मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्याशी दिनेश पाठकले 312 मत प्राप्त गरेका हुन्। यस्तै थापा प्यानलका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रवीण श्रेष्ठले 355, उपाध्यक्षका उम्मेद्वार विवेक कुमार खत्रीले 347 मत पाएका छन्। यस्तै थापा प्यानलकी महिला उपाध्यक्ष कल्पना श्रेष्ठले 399 मत, महासचिव पदका उम्मेद्वार सुरेश उप्रेतीले 397 मत, सचिवका उम्मेद्वार अनिल रिजालले 354, कोषाध्यक्षका उम्मेद्वार रामशरण बस्नेतले 422 मत पाएका छन्। यस्तै पाठक प्यानलको तर्फबाट वरिष्ठ उपाध्यक्षका उम्मेद्वार विमल श्रेष्ठले 319, उपाध्यक्षका उम्मेद्वार बलराम थापाले 319, महिला उपाध्यक्षकी उम्मेद्वार कल्याणी श्रेष्ठले 256, महासचिवका उम्मेद्वार राजन थापाले 271, सचिवका उम्मेद्वार हिमाल प्रसाद निपानेले 305, कोषाध्यक्षका उम्मेद्वार चन्द्रबहादुर तामाङले 240 मत पाएको निर्वाचन उपसमितिले जनाएको छ। जारी मतगणनामा थापा प्यानलका दलित सदस्यका उम्मेद्वार प्रकाश नेपालीले 395, महिला सदस्य पार्वती भण्डारी शर्माले 344, मागा देउराली शाखा सदस्य छो नामगेल तामाङले 360, सिंगटी शाखा सदस्य रेम बहादुर ओलीले 398, खुला सदस्य कुमार श्रेष्ठले 353 र राजेश उप्रेतीले 342 मत पाएका छन्। यस्तै पाठक प्यानलका दलित सदस्यका उम्मेद्वार हरिकृष्ण नेपालीले 269, महिला सदस्यकी उम्मेद्वार लक्ष्मी बस्ने चौलागाईले 312, मागा देउराली शाखा सदस्यका उम्मेद्वार झम्का बहादुर श्रेष्ठले 291, सिंगटी शाखा सदस्यका उम्मेद्वार हिरो भित्रीकोटीले 339, खुला सदस्यका उम्मेद्वार गम्भीर श्रेष्ठले 247 र खुला सदस्यका अर्का उम्मेद्वार वासु कुमार थापाले 360 मत पाएका छन्। हिजो भएको मतदानमा 838 मत खसेको थियो। संघमा कुल 1023 मतदाता रहेकोमा 185 मतदाता भने अनुपस्थित भएका थिए। संघको नयाँ नेतृत्वका लागि यसअघिका उपाध्यक्ष सनत थापा र प्रथम उपाध्यक्ष दिनेश पाठक प्यानलले बनाएर चुनावी मैदानमा छन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमालको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन भान्डाहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डोहरू गइहालौ न, सकिगो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
7: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
7: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
8: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
7: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
8: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
7: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
8: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
6: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
7: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.1 FM 802 र 49.1 FM 844।
0: तपाईँ यतिखेर हाम्रो रेडियो र जीरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। विश्वका सबैभन्दा ठूला चीनी उत्पादक मध्ये एक भारतले चीनी निर्यातमा रोक लगाएको छ। घरेलु बजारमा चीनीको आपूर्ति सुनिश्चित गर्न र मूल्य वृद्धि नियन्त्रणमा राख्ने उद्देश्य सहित भारतले चीनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको हो। भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको छ। भारतीय सरकारले जारी गरेको आदेश अनुसार यो प्रतिबन्ध तत्काल प्रभावबाट लागू हुनेछ। लागू भएको छ। आदेशमा सीमित अपवाद बाहेक चीनी निर्यात रोकिएको उल्लेख छ। यसैबीच भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा भने त्यसको ठूलो प्रभाव नपर्ने बताइएको छ। नेपाल चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले भारतले चीनी निर्यात रोके पनि नेपालमा त्यसको असर नपर्ने दावी गरेका हुन्। सरकारले मन्त्रालयहरूको संख्या घटाएपछि मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ। मन्त्रालयहरू 18 झारिएसँगै 23 कार्य विभाजन गरिएको हो। यसअघि मन्त्रीहरूले पाएको जिम्मेवारी मन्त्रालय खारेज नभएको वा नगाविएको हकमा यथावत राखिएको छ। नयाँ गठन गरिएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैसँग राखेका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधि झिकेर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय बनाइएको हो। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय र गृह मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन्। रक्षा सुरुबाटै प्रधानमन्त्रीकै मातहतमा थियो। गृहबाट सदनले राजीनामा दिएपछि प्रधानमन्त्री आफैले लिएका हुन्। बागमती प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको हो। नेपालको संविधानको धारा 183 उपधारा 2 प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष अधिवेशन अन्त्यका लागि सिफारिश गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तमाङले बताए। प्रदेश सरकारको सिफारिशपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्ने संवैधानिक व्यवस्था रहेको छ। गत चैत 24 हिउँदे अधिवेशन शुरू भएको थियो। प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 बजेट निर्माणको तयारीमा रहेकाले हिउँदे अधिवेशन अन्त्य गरेर जेठ महिनादेखि प्री बजेट छलफल शुरू गर्ने तयारी गरिएको तमाङले बताए। यसै मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्तावमा प्रदेश निजामती सेवा नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदैछन्। आज बिहान 11 बजे बोलाइएको मध्य प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वैशाख 28 बसेको मन्त्री परिषद बैठकले जेठ 1 अर्थात आज विश्वासको मत लिने निर्णय गरेको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान छ। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुरकोटको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विकसँग सम्बन्धित घटनामा एक प्रहरी निरीक्षक र जवानलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत डीआईजी दिनेश कुमार आचार्य संयोजकत्वको छानबिन समितिले इलाका प्रहरी कार्यालय खुरकोटका प्रमुख इन्स्पेक्टर बसन्त भुजेल र घटनाका बेला हिरासतको ड्यूटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कार्यवाही सिफारिश गरेको हो। उनीहरूलाई सोही दरबन्दीमा कार्यरत नरहने गरी अलग गर्न समेत समितिले भनेको छ। समितिको सिफारिश अनुसार इन्स्पेक्टर भुजेलाई खुरकोटबाट सरवा गरेर बागमती प्रदेश कार्यालय पठाइएको छ। यसै गरी घटना हुँदाको बखतका ड्यूटी अफिसर हवलदार मेजर सुबेदार मेजर अपराध अनुसन्धानमा खटिएका अधिकृत सीसीटीभी ड्यूटीमा खटिएको प्रहरी कर्मचारीलाई सचेत गराइएको छ। स्रोतका अनुसार प्रहरी वृत्त साधु बाटोका प्रमुख र अनुसन्धान अधिकृतलाई जिम्मेवार संवेदनशील र पीड़ित अनुकूल सेवा प्रवाहमा जिम्मेवार बन्न समितिले ध्यानाकर्षण गराएको छ। यही वैशाख सात गते साँझ हिरासतमै झुण्डिएको अवस्थामा भेटिएका विगको घटना शंकास्पद देखिएपछि प्रहरीले डीआईजी आचार्यको नेतृत्वमा समिति बनाएर थप अनुसन्धान अघि बढ़ाएको थियो। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। वर्षायाम शुरू भएसँगै गाउँघर तथा जंगलमा विभिन्न प्रकारका च्याउहरू पाइन्छन्। च्याउ स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ, तर विषालु च्याउ सेवनले भने कतिपयले ज्यानै गुमाउने गरेका छन्। विषालु च्याउ कसरी पहिचान गर्ने त प्रस्तुत छ एक रिपोर्ट।
9: वर्षा ऋतुको आगमन सँगै जंगली च्याउ उम्रिन थालेका छन्। जंगलमा पाइने च्याउ सेवनबाट मानिसहरू बिरामी भएका घटनाहरू सार्वजनिक हुन थालेका छन्। तर जंगली च्याउ विषालु हुने भएकाले नखान विशेषज्ञहरूले सुझाव दिएका छन्। पकाउँदा पनि जंगली च्याउमा हुने विष कम नहुने भएकाले कहिले नखान उनीहरूले सुझाव दिएका हुन्। च्याउ स्वास्थ्यका लागि फाइदाजनक छ, तर विषालु च्याउ खानाले मानिसको ज्यान समेत जान सक्छ। त्यसैले विज्ञहरूले नबुझी नसोधी तथा नजानी जंगली च्याउ नखान सुझाव दिएका हुन्। हालसम्म वैज्ञानिकहरूले हेरेर बाहेको अरू कुनै किसिमले विषालु च्याउ छुट्याउन सकेका छैनन्। आयुर्वेदमा पनि विषालु च्याउ छुट्याउने विशेष विधि नभएको नास्टले प्रष्ट पारेको छ। नेपालमा अहिले विदेशबाट बिउहरू ल्याएर खेती गरिएका च्याउहरू भने ढुक्कसँग खान सकिन्छ। त्यस्ता च्याउले असर नगर्ने बताएको छ, तर जंगलबाट ल्याउने च्याउ भने नबुझी नसोधी नजानी खान हुँदैन। गाउँघरतिर चाँदीको चम्चाले चलाउँदा विषालु च्याउ कालो हुन्छ भने भ्रम छ, तर कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदैमा कालो नसकेका छैनन्। आयुर्वेदमा पनि विषालु च्याउ छुट्याउने विशेष विधि नभएको नास्टले प्रष्ट पारेको छ। नेपालमा अहिले विदेशबाट बिउहरू ल्याएर खेती गरिएका च्याउ

0: नहुने र नहुने च्याउ नछुटिने विज्ञहरूले बताएका छन्। यस्तै टिमुर हालेर पकाउँदा विषालु च्याउको विषादी नष्ट हुन्छ भने भ्रम पनि छ भने दूध आउने च्याउ खान हुन्छ भने गरिन्छ। तर यी सबै भ्रम भएकाले नचिने च्याउ खान नहुने स्वास्थ्य मन्त्रालयले बताएको छ। गोबरमा उम्रिने पनि सबै च्याउ खान हुँदैन। गोबरमा तथा रूखमा उम्रिने च्याउहरू पनि धेरै विषालु समेत भेटिएको मन्त्रालयले जनाएको छ। किरा फटेङ्ग्राले खाएका च्याउहरू खान हुन्छ भन्ने गरिन्छ, तर त्यस्ता च्याउहरू पनि खान हुँदैन। कत्ला भएका च्याउ खान हुन्छ भने मान्यता भए पनि भ्रमको आधारमा खान नहुने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
1: वैदेशिक रोजगारका लागि ग्रीस र यूएई पठाउने भन्दै 26 लाख ठगी गरेको अभियोगमा प्रहरीले काभ्रे पलाञ्चोकका एक सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेमा काभ्रे पलाञ्चोक भम्लो नगरपालिका एकका 52 वर्षीय मधुसूदन पराजुली तथा पर्वत कोष्मा नगरपालिका दुईका 32 वर्षीय प्रकाश बास्तोला रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी परीक्षक रामेश्वर कार्कीले जानकारी दिए। पक्राउ परेका मध्ये पराजुलीले ग्रीस पठाउने भन्दै 23 लाख तथा बास्तुलाले यूएई पठाउने भन्दै 3 लाख रकमले सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो। दुवैजनालाई उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग तहाँ चाल पठाइएको प्रवक्ता कार्कीले बताएका छन्। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीनबीच इरानलाई आणविक हतियार बनाउन नदिने सहमति भएको छ। बेजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति शी जिनपिङ बीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने विषयमा महत्वपूर्ण सहमति भएको हो। रोइटर्सले जनाए अनुसार दुवै शक्ति राष्ट्र इरानको आणविक महत्वाकांक्षालाई रोक्नुपर्ने पक्षमा एकमत देखिएका हुन्। अमेरिकी राष्ट्रपति ट्रम्प हाल चीन भ्रमणमा छन्। सो क्रममा बेजिङ र वाशिङटन बीच होर्मुजदल सन्धि खुला राख्नुपर्ने विषयमा पनि सहमति भएको छ। यसअघि अमेरिकी अधिकारीहरूले इरानमाथि दबाव बढ़ाउन चीनलाई सार्वजनिक रूपमा आग्रह गरेका थिए। गत फेब्रुअरी 28 अमेरिका र इसरायलले इरानमाथि आक्रमण गरेदेखि यो सामरिक जलमार्ग प्राय बन्द अवस्थामा रहेको छ। हाम्रो समाचारमा अब खेलकुदको समाचार। अमेरिकालाई डीएलएस प्रणालीमा दुई रनले पराजित गर्दै स्कटल्याण्ड आईसीसी क्रिकेट विश्वकप लीग दुईको शीर्ष स्थानमा उक्लिएको छ। यो जीतसँगै स्कटल्याण्डले लीग दुईमा 38 रन अंक जोडेको हो। स्कटल्याण्डले 30 खेलमा 16 जीत र 8 हार सहित शीर्ष स्थान हासिल गरेको छ। हिजो केतिपोर स्थित क्रिकेट मैदानमा भएको खेल वर्षाका कारण 26.4 ओभरमा रोकिएको थियो। यो स्थितिमा अमेरिकाले 4 विकेट गुमाएर 160 रन बनाएको थियो। यसपछि अम्पायरले अमेरिकाको निम्ति 32 रनमा 89 रन बनाउनुपर्ने नयाँ लक्ष्य घोषणा गरेका थिए, जसमा डीएलएस प्रणालीका आधारमा 900 रनको लक्ष्य पछ्याएको अमेरिका 87 रनमै समेटिएको हो। त्यसअघि पहिलो इनिङ्समा टस हारेर ब्याटिङमा आएको स्कटल्याण्डले 3 ब्याटरको अर्धशतकमा अमेरिका विरूद्ध 47 ओभरमा 6 विकेट गुमाएर 321 रनको योगफल खड़ा गरेको थियो। हारसँगै अमेरिका भने दोस्रो स्थानमा झरेको छ।

0: दुलखा उद्योग वाणिज्य संघको अध्यक्षमा सनत थापा निर्वाचित भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।

स्टुडियोमा भर्खरै प्राप्त समाचार अनुसार दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा सनत थापा निर्वाचित भएका छन्। संघको पदाधिकारी सहित थापा समूहको सम्पूर्ण अधिकांश उम्मेद्वार विजयी भएका छनृ।

0: دیپ و بلوچان میراز
1: یرانا یستا منچه تا بیان بیان نانیس که بنی اونه نی ورکار خوٹا نا بایکو منچه لی آل جایو آیلی فیری آنکھا نا دیکھا
2: آینا که بڑنو بایکو یرانا تا منچه بودنے جستو انو انچا یہ سر ارکارا بڑنو بایین چا
1: آینا ٹھیکی تا منی نی کام تا کیای گارنا سکتے نن آرو لی آل جاو نیلائی نو بانی را مائلی کس لائی بانو تا
3: انکل آنواز मजुले बाटो कटाई दिन्छु
4: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
5: समस्या शरीरमा होइन दाई तपाई हाम्रो सोचमा छ
1: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिए बाबुले आँखा खोली दिए धन्यवादै बाबु
0: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड। नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सिमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
8: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
7: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
9: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
8: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
9: आफ्नै कम्पाउन्ड भएको,
8: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
9: सस्तोमा होइन राम्रो सिकाउँछौ।
8: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
10: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: खेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपिडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसी सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड सुरी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड सुनी नसा

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: कस्तो कल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन पुरा डिडिसी को लोगो नभएको खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो गुनीको गन्ध, मिठो दुध यो चरित्र बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
1: कति मिठो दुध, अब देखि सधैँ डिटिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू भोज, साखिने, सुस्ता, सिमौती, जफी, भिरपुर साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949421020।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
7: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
6: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
7: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
7: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
7: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 049-412-020।
6: धुलेखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मरे के हो
1: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: हैन हो दिदी बहिनी हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ
5: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
5: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
4: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं
5: हस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ
2: नेपाली माटोले रोचेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
6: यो हो हाम्रो रेडियो 103.4 MHz

0: नमस्कार सेन सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहे कि त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
6: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
7: कठै बरी लैलै, कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
6: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
7: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
8: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सितैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
9: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 석규! 누나! 네, 거기 사람을 해! 너무 나오는 석규!
1: 아니, 너, 빨리 내야 빨리 내야 빨리!
0: 빨리
2: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
3: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं।
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौं।
2: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं।
4: होली बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं। अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
6: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
7: मेरो
8: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: पहिने पाडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डवहरू गइहालौ न, दस इट सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटर साइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउण्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्. समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ.
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ.
4: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ. तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ.
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं.
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा. थप जानकारीको लागि टोल फ्री नम्बर 1178.
7: होइन ए पाँडे सोटे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त. कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन? त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त. सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न. त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल, घडी सबै पनि हाल्छ नि. सके गर्ने
8: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
9: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा. 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सिपेमा
10: यहाँ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपर मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ. यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ. टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ. यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ.
11: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ. थप जानकारीका लागि सम्पर्क नम्बर 9844 र 9844-061-814।
12: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध। सुक्खा मौसममा वन डडेलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल वन्य जन्तु त्यस वरिपरिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा सुरोट बेडेका ठुटा जथाभावी रूपमा नफालौं। वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिउ। यदि वन क्षेत्रमा डडेलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौं।
1: वन डडेलु रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू।
0: वन डडेलुबाट क्षणिक फाइदा मात्र नहेरी डडेलुबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ। खुरी पतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ।
1: आगो बाल्दा होसियार रहौ। आगोको काम सकिएपछि राम्ररी निभाऊ।
0: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौं। वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ घर बारी नजिक रहेका सल्लीपीर पाप पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
1: वनमा ज्वलनशील पाप पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा सोतरको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको संचितमा कमी ल्याऊ।
0: वन डडेलु लाग्न नदिनतर्फ सचेत रहने रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौं। विपदबाट बचौं र बचाऊ।
1: सानोतिनो डडेलु लागिहालेमा पानी हरियो स्याउला माटो बालुवा आदि हालेर निभाऊ। आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलु निभाऊ। वन डडेलु लागेमा स्थानीय प्रशासन प्रहरी सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौं।
0: नियन्त्रण गर्न नसकिने डडेलुलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलु नियन्त्रण गर्न सकिन्छ।
1: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते चेप्टे खुकुरी सावेल बन्चरो बाल्टिन आदि प्रयोग गरौं।
0: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डडेलु लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कारवाही गराउ।
1: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्तो कार्य कसैले पनि नगरौ नगराउ।
0: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कारवाही आदि कार्यहरू गरौ र थप कारवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाउ।
1: डिभिजन वन कार्यालय दोलखा।
2: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: आफे होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कतै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि। बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
4: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 10 होम सिटीमा
5: यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल
1: साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

0: श्री नगरपालिकाको जनहितमा जारी सूचना।
1: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
0: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
1: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
0: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
1: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चा सँगै बस्नु पर्नेछ।
0: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
1: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
0: यसबदाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै गोठ बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: आज त कस्तो अल्छी लागिरहेछ हौ, घुम्न जाउँ न कतै यार।
1: हिँड्न त जाउँ, कतै गएर दामी पार्टी हाल्नुपर्छ।
0: हा मलाई त मुड छैन, तिमी रोज
2: भ्या हिँड्न हिँड, मुड फ्रेस हुन्छ क्या।
0: अहिलेको जमाना पौजु लाउने केटी भनेपछि केटी संस्कारी रहेछ, उसलाई आफ्नो बनाउनु पाए।

0: यसलाई के भयो? ओ दुई सय तारा कन्तालिस
1: कस्तो नि त सपना देखिरहेको थिएँ यार।
0: अब तेरो सपना सपना नै जाने भयो
1: यसको बे नहुने भयो।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
3: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर, भीमसेन, भीम नारायण, भीम भैरव, भगवती, महाकाली, भगवान बुद्ध, किरातेश्वर महादेव, महारुद्र, भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रोजी पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0944-1802 र 0944-1844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
6: पाण्डहरू गइहालौ न, सकिगो नि।
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98-44-065-293 र 98-44-21-1100।

छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: 너무 섞여 물안 왜 고이상하네 너무 너무 섞여
1: 아니야 빠니게 하나 빠니게 하나 빠니
2: 빠니게 빠니게 빠니게 빠니 빠니
0: 너무 너무 섞여 우주에 닿겠다
1: 너무 빠니 빠니 빠니 빠니 빠니 빠니 빠니 빠니 빠니
0: 빠니 빠니 빠니 빠니 빠니 너무 너무 섞여
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
6: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध
8: मेरो
9: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्र पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी।
5: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लु दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के हो के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
4: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
3: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
3: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
4: प्रोफाइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: দুনিখিল অস্পতাল দুলখা অস
1: কত খাল দুধ পানি মিশাইক রয়েছ আমি তো খাঁদে ন
2: होइन है बुढा डीडीसी को लोग नभएको खुल्ला दूध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
3: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
3: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
1: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
0: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जपी भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
6: सिमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना
7: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ
8: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ
7: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको
6: आफ्नै कम्पाउन्ड भएको
7: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
8: सस्तोमा होइन राम्रो सिकाउँछौ
7: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844-30-48-79 9844-30-48-79 र 9864-11-00-11 9864-11-00-11

0: ए बाबु अध्यारो छ टर्च बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौ सुरक्षित बनौ
3: नेपाल सरकार विज्ञापन बोर्ड धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
4: 24 घण्टा आकस्मिक सेवा
3: बालरोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
4: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
4: 24 घण्टा फार्मेसी सेवा
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
3: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
4: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
3: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
3: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494412020
4: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
6: सिन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहे तिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डहरू गइहालौ न, सकिगो नि।
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 98 44 065 293 र 98 44 21 11 99।

0: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0949421505 र 0949421505।

0: 23। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 कि लाग्यो।
6: बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेग पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिन्छु 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल दिवसमा आज भएको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षक तोयम रायले सो प्रतिवेदन पेश गरेका हुन्। सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ़दै गएको सरकारी खर्चको बेरोजु हेर्दा सार्वजनिक निकायको जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताएका छन्। राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री बालन शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच आज दिउँसो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेटवार्ता भएको हो। भेटका क्रममा सरकारले हिजैभित्र पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केही बेर अघि निस्किएका हुन्। कक्षा 11 को भर्ना अभियान असार 1 गतेबाट शुरू हुने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशित भएसँगै अब असार 1 गतेबाट कक्षा 11 मा भर्ना अभियान शुरू हुने भएको हो। यो पटक बोर्डले 1 महिनाभित्र नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो। कतिपय विद्यालयहरूले एसईई को नतिजा भोलिपल्टदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन्। काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फारम खुल्ला गरिसकेको छ। यसैबीच राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको पूरक परीक्षाको आवेदन फारम खुल्ला गरेको छ। बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय एसई कक्षा 10 ले आज सूचना जारी गर्दै एसईमा नन ग्रेडेड विद्यार्थीका लागि असार 1 गतेदेखि सञ्चालन गर्न लागि पूरक परीक्षाको आवेदन खुल्ला गरेको हो। बोर्डले आगामी असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड विरोधी परीक्षा सञ्चालन हुने जनाएको छ। गत वैशाख 28 गते सार्वजनिक भएको 2082 सालको एसईई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका छन्। सातामा 2 दिन विदाको निर्णय कार्यान्वयन भएसँगै पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। चैतको तुलनामा वैशाख महिनामा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाएको हो। पश्चिम एसियामा देखिएको तनावसँगै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले खपत घटाउनका लागि गत चैत 1 देखि 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सोही निर्णयको प्रभाव र निर्माण क्षेत्रमा देखिएको सुस्थताका कारण पेट्रोलियम

0: अगुवाहरूले बहिष्कार गरेका छन्। विगतमा भएका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै उनीहरूले सरकारले आज राखेको छलफल बहिष्कार गरेका हुन्। सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलले पत्र पठाएर उनीहरूलाई छलफलमा बोलाएको थियो, तर जेएनजी आन्दोलनका 25 जना अगुवाहरूले आज संयुक्त वक्तव्य जारी गर्दै सो छलफलमा सहभागी नहुने जनाएका हुन्। उनीहरूले छलफल बहिष्कार गर्नमा सरकारको कार्यशैली प्रति असन्तुष्टि देखाएका छन्। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले थप 7 वटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले बताएका छन्। कानूनी सुधारका सम्बन्धमा 5 वटा कानून संशोधनको तयारी भइरहेको काफ्लेले जानकारी दिएका छन्। संशोधन गर्न लागेका कानूनमा बाल श्रम निषेध गर्ने ऐनलाई संशोधन गर्न प्राप्त राय सुझावहरू एकीकृत गरी अन्तिम चरणमा पुर्याएको छ। अन्य 4 वटा कानूनको मस्यौदा तयार गर्न तर्जुमा सीमित गठन भई काम भइरहेको मन्त्रालयले जनाएको छ। उनले मन्त्रालयको कार्य सम्पादनलाई प्रभावकारी बनाउन र तोकिएका लक्ष्यहरू समयमा पूरा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। स्थानीय तहमा रहेका 753 रोजगार सेवा केन्द्रलाई परिमार्जन गरी सिप रोजगार तथा उद्यम प्रवर्धन केन्द्रका रूपमा विकास गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन्। आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। बजारमा सुनको मूल्य प्रति तोला 4,000 रूपियाँले घटेको नेपाल सुन जाति व्यवसाय महासंघले जनाएको छ। महासंघका अनुसार नेपाली बजारमा सुन प्रति तोला 2,98,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सो परिमाणको सुन 3,02,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रति तोला 5,390 रूपियाँमा कारोबार भएको हो। हिजो सोही परिमाणको सुन प्रति तोला 5,745 रूपियाँमा कारोबार भएको थियो। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो बिजनेस र रानीबाट टाढै होस्।
1: बिजनेस त मेरै हो र ढिलो चाँडो रानी पनि मेरै हो। जुन चीजलाई तैले मन पराउँछस् नि त्यो म तेरो हुन दिन्न, र जुन चीज त चाहन्छस् नि

0: सिंहेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप आइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
1: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
0: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं।
1: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
0: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
1: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ।
0: कुपोषित बालबालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
1: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
0: केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जिरी, दोलखा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: सोमु तिमी कहिले आउने हो?
3: रे म थिए रोबाङतिर घोडा घुमाइबाट दुई चार पैसा कमाइकन हप्ता दिन भित्रै आइहाल्ने हो।
2: तसो भए पहाडबाट फर्किने बेला बुकी फुल ल्याउन झन् बिर्से है, नत्र आमाले तम्रा

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू PCL इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू SLC वा SCE को मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 107.1 FM 802 र 107.1

0: 너무 석교 누나 왜 꼬이시나 너무 석교
1: 아니야 빠니지 않아 빠니지 않아 빠니
2: 빠니네 빠니네 빠니에 딸에 빠니 너무 석교 못해 갔겠다
1: 너무 빨리 빨리 빨리 빨리 빨리
0: 너무 석교
3: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौं
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं अकल्पनीय घटनाबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: समाचार विचार विश्लेषण मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 60% बजेट खर्च भएको छ। महालेखा कार्यालयका अनुसार 10 महिनामा 11,73,52,01,00,000 रूप बजेट खर्च भएको हो, जुन कुल विनियोजनको तुलनामा 59.75% बराबर हो। यो वर्ष सरकारले 19 खर्ब बराबर बजेट कार्यान्वयन गरिरहेको छ। यो अवधिमा पूँजीगत खर्च 1 खर्ब कटेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख मसान्तसम्म 1,13,84,00,000,00 रूपियाँ बराबर पूँजीगत खर्च भएको हो, जुन यो वर्षको वार्षिक विनियोजनको तुलनामा 27.91% मात्र हो। यो वर्ष सरकारले 4,07,88,00,00,000 बराबर पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ। वैशाख मसान्तसम्म चालू खर्च 8,14,06,00,000,00 पुगिसकेको छ, जसमा वित्तीय हस्तान्तरणको रकम समेत समावेश छ। चालू खर्च 68.98% भएको हो। यो आर्थिक वर्ष सरकारले 11,80,98,00,000,00 चालू खर्चको लक्ष्य राखेको छ। कुल बजेट खर्च 10 महिनामा 11,73,52,00,000,00 रूपियाँ पुगेको छ। यसैबीच वैशाख मसान्तसम्ममा सरकारको आमदानी भने वार्षिक लक्ष्यको 66%मा खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10,12,05,24,00,000,00 आमदानी गरेको हो। सरकारी निकायको बेरुजु 88 अर्ब पुगेको छ। महालेखा परीक्षकको प्रतिवेदनले गत आर्थिक वर्ष 2081-82 बेरुजु बढ़ेको देखाएको हो। गत वर्ष भएको वृद्धि समेत गरी सरकारी निकायको बेरुजु बढ़ेर 88 अर्ब पुगेको छ। महालेखा परीक्षक तोइम रायले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन बुझाएका छन्। राष्ट्रपति भवन चित्त निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन बुझाउँदै संक्षिप्त जानकारी दिएका हुन्। आर्थिक वर्ष 2081-82 कुल 5,526 निकायको 94,84,50,00,00,000 बराबरको लेखा परीक्षण सम्पन्न गरिएको छ। त्यसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ 3,050 कार्यालयको 29,17,95,00,00,000 रहेको उनले जानकारी दिएका छन्। प्रधानमन्त्री बालिन शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच आज दिउँसो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेटवार्ता भएको हो। भेटको क्रममा सरकारले हिजो भित्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री बालिनलाई भेटेर अर्थमन्त्री वाग्ले निस्किएका थिए। कक्षा 11 को फर्ना अभियान असार 1 गतेबाट शुरू हुने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशित भएसँगै अब असार 1 गतेबाट कक्षा 11 मा फर्ना अभियान शुरू हुने भएको हो। यो पटक बोर्डले 1 महिनाभित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो। कतिपय विद्यालयहरूले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन्। काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फारम खुल्ला गरिसकेको छ। यसैबीच राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको पूरक परीक्षाको आवेदन फारम खुल्ला गरेको छ। बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय एसई कक्षा 10 ले आज सूचना जारी गर्दै एसईमा नन ग्रेडेड विद्यार्थीहरूको लागि असार 1 गतेदेखि सञ्चालन गर्न लागि पूरक परीक्षाको आवेदन खुल्ला गरेको हो। बोर्डले आगामी असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने जनाएको छ। गत वैशाख 28 गते सार्वजनिक भएको 2082 सालको एसईई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका छन्। अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको हो। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिएका छन्। उनका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषण तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। सातामा दुई दिन विदाको निर्णय कार्यान्वयन भएसँगै पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। चैतको तुलनामा वैशाख महिनामा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाएको हो। पश्चिम एशियामा देखिएको तनावसँगै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले खपत घटाउनका लागि गत चैत 21 दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सोही निर्णयको प्रभाव र निर्माण क्षेत्रमा देखिएको सुस्तताका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो। पछिल्लो तथ्याङ्क अनुसार पेट्रोल डिजेल मटेरियल र खाना पकाउने ग्यासको खपतमा कमी आएको छ भने हवाई इन्धनको खपतमा भने केही वृद्धि भएको छ। सरकार पक्षले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफल जेएनजी आन्दोलनका अगुवाहरूले बहिष्कार गरेका छन्। विगतमा भएका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै उनीहरूले सरकारले आज राखेको छलफल बहिष्कार गरेका हुन्। सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलले पत्र पठाएर उनीहरूलाई छलफलमा बोलाएको थियो। तर जेएनजी आन्दोलनका 25 अगुवाहरूले आज संयुक्त वक्तव्य जारी गर्दै सो छलफलमा सहभागी नहुने जनाएका हुन्। उनीहरूले छलफल बहिष्कार गर्नुमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि देखाएका छन्। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले थप 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। नेपालको तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले बताए। कानूनी सुधारको सम्बन्धमा 5 कानून संशोधनको तयारी भइरहेको काफ्लेले जानकारी दिए। संशोधन गर्न लागेका कानूनमा बाल श्रम निषेध गर्ने ऐनलाई संशोधन गर्न प्राप्त राय सुझावहरू एकीकृत गरी अन्तिम चरणमा पुर्याइएको छ। अन्य 4 कानूनको मस्यौदा तयार गर्न तर्जुमा समिति गठन भई काम भइरहेको मन्त्रालयले जनाएको छ। उनले मन्त्रालयको कार्य सम्पादनलाई प्रभावकारी बनाउन र तोकिएका लक्ष्यहरू समयमै पूरा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। स्थानीय तहमा रहेका 753 रोजगार सेवा केन्द्रलाई परिमार्जन गरी सिप रोजगार तथा उद्यम प्रबन्धन केन्द्रको रूपमा विकास गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। बजारमा सुनको मूल्य प्रति तोला 4,000 रूपियाँले घटेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। महासंघका अनुसार नेपाली बजारमा सुन प्रति तोला 2,98,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सो परिमाणको सुन 3,02,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रति तोला 5,390 रूपियाँमा कारोबार भएको हो। हिजो सोही परिमाणको सुन प्रति तोला 5,745 रूपियाँमा कारोबार भएको थियो। हौस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
3: मेरो विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ध्यान दिनुहोस् ध्यान दिनुहोस्, समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: अख्ख्या कस्त खाल्लं दूध, पाणी मिसायको राहायचं आणि तर खाडेन।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
6: संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
7: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
8: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
8: खै के गर्ने गर्ने दिदी,
9: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: फैने पाड़े तो राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफे होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
1: कठै बरिलैलै, कसको टिभी बोक्नु नि भित्ति? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त? सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
1: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
8: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सित्तैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार।

0: सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
0: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: त्रिनेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप ताल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले टोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म त्यो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। मुलुकको कुल बेरुजो 7 खर्ब 55 अर्ब बराबर पुगेको छ। महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरुजो 7.5 खर्ब भन्दा माथि पुगेको हो। महालेखा परीक्षक तोयम रायका अनुसार यो वर्ष कुल 94.84 अर्ब बराबर लेखा परीक्षण गरिएको थियो। भदौ 23 र 24 भएको जेएनजी आन्दोलन र घटनाका कारण 179 कार्यालय र निकायको लेखा तथा त्यस सम्बन्धी श्रेष्ठता पेश नभएका कारण 1.47 अर्ब रूपियाँ बराबरको पनि लेखा परीक्षण नभएको देखिएको छ। बेरुजु खर्च गर्ने संघीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालय अगाडि देखिएको छ। मन्त्रालयमा कुल बेरुजु 70.36% देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जम्मा 37.63 करोड़ 31 लाख कुल बेरुजु देखिएको छ। त्यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ जम्मा 7.10 करोड़ 33 लाख बेरुजु रहेको छ। यो कुल बेरुजुको 13.28% रहेको कार्यालयले उल्लेख गरेको छ। यसै गरी भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयमा 2.87% बेरुजु देखिएको छ। मन्त्रालयमा कुल 1.53 करोड़ 66 लाख बेरुजु रहेको छ भने वन तथा वातावरण मन्त्रालयमा 2.50% अर्थात 1.34 करोड़ 57 लाख संचार तथा सूचना प्रविधि मन्त्रालयमा 2.18% अर्थात 1.16 करोड़ 78 लाख बेरुजु रकम छ। त्यसै गरी शहरी विकास मन्त्रालयमा 80 करोड़ 51 लाख, परराष्ट्र मन्त्रालयमा 74 करोड़ 34 लाख, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा 65 करोड़ 26 लाख, क्रियामा 57 करोड़ 72 लाख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा 52 करोड़ 43 लाख र अन्य मन्त्रालयहरूमा 1.39 करोड़ 86 लाख गरी कुल 53.48 करोड़ 77 लाख मन्त्रालयगत बेरुजु देखिएको छ। यी 10 मन्त्रालयमा कुल बेरुजुको 97.39% र अन्यमा 2.61% बेरुजु देखिएको हो। कार्यालयका अनुसार गत वर्षको तुलनामा यो वर्ष 2.99% बढ़ेर अध्यावधिक बेरुजु 7.55 अर्ब पुगेको हो। जसअनुसार संघीय कार्यालयमा 3.78 अर्ब 53 करोड़ 64 लाख, प्रदेश सरकारी कार्यालयमा 33.96 करोड़ 90 लाख, स्थानीय तहमा 2.42 अर्ब 47 करोड़ 26 लाख तथा समिति र अन्य संस्था प्रदेशमा समेत 1.22 अर्ब 19 करोड़ 42 लाख रूपियाँ कुल बेरुजु रहेको छ। आर्थिक वर्ष 2081-82 बागमती प्रदेशमा सबैभन्दा कम बेरुजु देखिएको छ। बेरुजुको मामलामा मध्य प्रदेश सबैभन्दा कमजोर बन्दा बागमती प्रदेश सबल देखिएको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार यो आर्थिक वर्ष बागमती प्रदेश सरकारको बेरुजु प्रतिशत सबैभन्दा कम देखिएको छ। प्रतिवेदन अनुसार बागमती प्रदेश सरकार मार्फतका सरकारी कार्य अन्य संस्था र समितितर्फ यो वर्ष 0.83% बेरुजु देखिएको छ। मध्य प्रदेश सरकारको बेरुजु प्रतिशत अन्य प्रदेशको तुलनामा बढ़ी छ। मध्य प्रदेश सरकार मार्फतका सरकारी कार्य अन्य संस्था र समितितर्फ पनि बेरुजु प्रतिशत 3.77% रहेको हो। यस्तै कोशी प्रदेश सरकार अन्तर्गत 1.12%, गण्डकी प्रदेश सरकार अन्तर्गत 1.44%, लुम्बिनी प्रदेशमा 1.27%, कर्णाली प्रदेशमा 2.08% र सुदूरपश्चिम प्रदेशमा 1.53% बेरुजु देखिएको छ। चालू आर्थिक वर्ष 2082-83 दश महिनामा 60% बजेट खर्च भएको छ। महालेखा कार्यालयका अनुसार 10 महिनामा 11.73 अर्ब 52 करोड़ 1 लाख बजेट खर्च भएको हो, जुन कुल विनियोजनको तुलनामा 59.75% बराबर हो।
यो वर्ष सरकारले 19 खर्ब बराबर बजेट कार्यान्वयन गरिरहेको छ। यो अवधिमा पुँजीगत खर्च 1 खर्ब कटेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाखमा शान्तसम्म 1,13,84,00,00,000 बराबर पुँजीगत खर्च भएको हो, जुन यो वर्षको वार्षिक विनियोजनको तुलनामा 27.91% मात्र हो। यो वर्ष सरकारले 4,07,88,00,00,000 बराबर पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ। वैशाखमा शान्तसम्म चालू खर्च 8,14,06,00,00,000 पुगिसकेको छ, जसमा वित्तीय हस्तान्तरणको रकम समेत समावेश छ। चालू खर्च 68.98% हो। यो आर्थिक वर्ष सरकारले 11,80,98,00,00,000 चालू खर्चको लक्ष्य राखेको छ। कुल बजेट खर्च 10 महिनामा 11,73,52,00,000,00,000 पुगेको छ। यसैबीच वैशाखको शान्तसम्ममा सरकारको आमदानी पनि वार्षिक लक्ष्यको 63% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000,00,000 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10,12,05,24,00,00,000 आमदानी गरेको हो। अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कार्यवाही गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको हो। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखे रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको छ। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिएका छन्। उनका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। चेतवनको इच्छा कामना गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। इच्छा कामना एक कुल बाँकी छ वर्षिया नमूना चेपाङको जंगली च्याउ खाएर मृत्यु भएको हो। उनको आज बिहान घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। च्याउ खाँदा सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। उनीहरू तीनैजना एकै परिवारका हुन्। गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएर बिरामी परेका सजन र मनितालाई अस्पताल लगेको बताएका छन्।

0: कक्षा एघारको भर्ना अभियान असार एक गतेबाट शुरू हुने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसएएसको नतिजा प्रकाशित भएसँगै अब असार एक गतेबाट कक्षा एघारमा भर्ना अभियान शुरू हुने भएको हो। यो पटक बोर्डले एक महिनाभित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो। कतिपय विद्यालयहरूले यसै नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन्। काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फारम खुला गरिसकेको छ। यसैबीच राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएएसको पूरक परीक्षाको आवेदन फारम खुला गरेको छ। बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय एसएएस कक्षा दशले आज सूचना जारी गर्दै एसएएसमा नन ग्रेजुएट विद्यार्थीका लागि असार एक गतेदेखि सञ्चालन गर्न लागेको पूरक परीक्षाको आवेदन खुला गरेको हो। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफै होइन ए पाडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कछै बरी लैलै, कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकि गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा
5: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844 30 48 र 9864 11 00 11 9864 11 00 11।
3: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
4: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
3: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
4: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
3: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
4: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ।
3: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
4: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
3: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

गर्ने लाई भन्दा देख्ने लाई भोला ज जस्ता लाए नि हुने फेसनकै दुनिया रे आज हरायो संस्कृति बिर्से छन् रीति अरूलाई चाहिँ खाँचो छैन मलाई पनि यत्रै स्थिति एकपल्ट भनौँ कलियुग महापुराणको फेसन विस्तृत।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
7: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
6: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
7: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
6: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: लापरवाही नगरौ, प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ।
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ।
0: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ।
3: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ। अकल्पनीय घटनाबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
4: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
5: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 104 MHz र जुरे सामुदायिक एफएम 94 MHz एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.in र हाम्रो पाठ एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। मुलुकको कुल बेरोजगार 7 खर्ब 55 अर्ब बराबर पुग्यो। अर्थ मन्त्रालयकै बेरोजगार सबैभन्दा बढ़ी 12 अर्ब 91 करोड़ तत्काल असुल गर्नु पनि। बागमती प्रदेशमा सबैभन्दा कम बेरोजगार। बागमती प्रदेशका 5 सैत मुलुक भरका 61 पालिकामा 5% भन्दा बढ़ी बेरोजगार। अख्तियार प्रमुख प्रेम कुमार राई लगायतलाई धम्की दिने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता।
1: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 MHz चरीकोट चरीघ्याङ दोलखा 97.1 FM र 97.1 FM 844।
0: अब समाचार विस्तारमा। मुलुकको कुल बेरोजगार 7 खर्ब 55 अर्ब बराबर पुगेको छ। महालेखा कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरोजगार 7.5 खर्ब माथि पुगेको हो। महालेखा परीक्षक तोयम रायका अनुसार यो वर्ष कुल 94.40 अर्ब बराबर लेखा परीक्षण गरिएको थियो। भदौ 23 र 24 भएको जेएनजी आन्दोलन र घटनाका कारण 179 कार्यालय र निकायको लेखा तथा त्यस सम्बन्धी श्रेष्ठता पेश नभएका कारण 1.47 खर्ब बराबरको पनि लेखा परीक्षण भएको छैन। बेरोजगार खर्च गर्ने संघीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ। मन्त्रालयमा कुल बेरोजगार 70.36% देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जम्मा 37.63 करोड़ 31 लाख कुल बेरोजगार देखिएको छ। त्यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ जम्मा 7.10 करोड़ 33 लाख बेरोजगार रहेको छ। यो कुल बेरोजगारको 13.28% रहेको कार्यालयले उल्लेख गरेको छ। यसै गरी भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयमा 2.87% बेरोजगार देखिएको छ। मन्त्रालयमा कुल 1.53 करोड़ 66 लाख बेरोजगार रहेको छ भने वन तथा वातावरण मन्त्रालयमा 2.5% अर्थात 1.34 करोड़ 57 लाख संचार तथा सूचना प्रविधि मन्त्रालयमा 2.18% अर्थात 1.16 करोड़ 78 लाख बेरोजगार रकम छ। त्यसै गरी शहरी विकास मन्त्रालयमा 80 करोड़ 51 लाख परराष्ट्र मन्त्रालयमा 74 करोड़ 34 लाख ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा 65 करोड़ 26 लाख गृहमा 57 करोड़ 72 लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा 52 करोड़ 43 लाख र अन्य मन्त्रालयहरूमा 1.39 करोड़ 86 लाख गरी कुल 53.48 करोड़ 77 लाख मन्त्रालयगत बेरोजगार देखिएको छ। यी 10 मन्त्रालयमा कुल बेरोजगारको 97.39% र अन्यमा 2.61% बेरोजगार देखिएको हो। कार्यालयका अनुसार गत वर्षको तुलनामा यो वर्ष 2.99% बढ़ेर अध्यावधिक पेरुजु 7.55 खर्ब पुगेको हो। जसअनुसार संघीय कार्यालयमा 3.78 करोड़, 64 लाख प्रदेश सरकारी कार्यालयमा 33.96 करोड़, 90 लाख स्थानीय तहमा 2.20 अर्ब, 47 करोड़, 26 लाख तथा समिति र अन्य संस्था प्रदेशमा समेत 1.22 अर्ब, 19.42 करोड़ कुल बेरुजु रहेको छ। आर्थिक वर्ष 2081-82 बागमती प्रदेशमा सबैभन्दा कम बेरोजु देखिएको छ। बेरोजुको मामिलामा मधेस प्रदेश सबैभन्दा कमजोर भन्दा बागमती प्रदेश अब्बल देखिएको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार यो आर्थिक वर्ष बागमती प्रदेश सरकारको बेरोजु प्रतिशत सबैभन्दा कम देखिएको छ। प्रतिवेदन अनुसार बागमती प्रदेश सरकार मार्फतका सरकारी कार्यालय अन्य संस्था र समितितर्फ यो वर्ष 0.83% बेरुजु देखिएको छ। मधेस प्रदेश सरकारको बेरुजु प्रतिशत अन्य प्रदेशको तुलनामा बढ़ी छ। मधेस प्रदेश सरकार मार्फतका सरकारी कार्यालय अन्य संस्था र समितितर्फ पनि बेरुजु प्रतिशत 3.77% रहेको छ। यस्तै कोशी प्रदेश सरकार अन्तर्गत 1.12%, गण्डकी प्रदेश सरकार अन्तर्गत 1.44%, लुम्बिनी प्रदेश सरकार अन्तर्गत 1.27%, कर्णाली प्रदेश सरकार अन्तर्गत 2.08%, र सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत 1.53% बेरोजगार देखिएको छ। बागमती प्रदेशका 5 सहित मुलुकभरका 61 पालिकामा 5% भन्दा बढ़ी बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 61 पालिकामा 5% भन्दा बढ़ी बेरुजु देखिएको हो। जसमध्ये रौतहटको गढ़ीमाई नगरपालिका र सिराहाको विष्णुपुर गाउँपालिकामा 14% भन्दा बढ़ी बेरुजु देखिएको छ। सबैभन्दा बढ़ी विष्णुपुर गाउँपालिकामा 14.33% र गढ़ीमाईमा 14.19% बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। यसै गरी बागमती प्रदेशका 5 स्थानीय तहको बेरुजु पनि 5% भन्दा बढ़ी रहेको छ। बागमती प्रदेशमध्ये सबैभन्दा बढ़ी चितवनको राप्ती नगरपालिकामा 7.98% बेरुजु देखिएको छ भने सिन्धुपाल्चोकको चौतारा सांगाचोक गढ़ी गाउँपालिकामा 7.67%, काभ्रे पलाञ्चोकको धादिङको गंगा जमुना गाउँपालिकामा 5.57% र लेसङखुपाखर गाउँपालिकामा 5.15% तथा 12 विषय गाउँपालिकामा 5.11% बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: छोरल्प अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्प अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू, बीसीएल इन नर्सिंग शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाण पत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

तपाईतिखेर हाम्रो रेडियो र सिरि एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। मुलुकका विभिन्न अस्पतालमा करोडौंको स्वास्थ्य उपकरण प्रयोगविहीन भएर बसेको पाइएको छ भने करोडौंका औषधिको गोदाममै म्याच सकिएको छ। सर्वसाधारणले समयमा औषधि उपचार नपाएर ज्यान गुमाइरहेका बेला सरकारी अस्पतालमा खरिद गरिएका करोडौंका मेसिन प्रयोगविहीन भएर खिया लागिरहेको देखिएको हो भने करोडौं मूल्य बराबरका औषधि गोदाममै म्याच सकिएर बसेका हुन्। देशका विभिन्न स्थानमा रहेका अस्पताल र स्वास्थ्य संस्थामा करिब 45 करोड़ बराबरका स्वास्थ्य उपकरण प्रयोगविहीन रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको वार्षिक प्रतिवेदनमा स्वास्थ्य संस्थामा उपकरण प्रयोगविहीन रहेको उल्लेख छ। महालेखाको प्रतिवेदनमा तक्षित जनशक्तिको अभावमा स्वास्थ्य उपकरण प्रयोगविहीन बनेको औल्याइएको छ। यसबीच महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सरकारी अस्पतालका गोदाममै 9,07,17,000 बराबरको औषधिको म्याच सकिएको पाइएको छ। स्वास्थ्य सेवा विभागले खरिद गरेको 4,72,20,000 मूल्य बराबरका 28 प्रकारका औषधिको म्याच सकिएको पाइएको हो। स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेका औषधिको म्याच समाप्त भएमा टुटी फुटीमा वा बिक्री नगरी अधिक मौजात रहेमा सम्झौताको शर्त अनुसार सो औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्दछ। तर सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रतिस्थापन नगर्दा गोदाममै म्याच सकिएको औषधि पाइएको महालेखाले औल्याएको छ।

0: अनुदानमा उपलब्ध कराएको मलको कालोबजारी गर्नेलाई कार्यवाही गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको हो। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बेक्री वितरण नगर्न आग्रह गरेको छ। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि तथा कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिएका छन्। चेतवनको इच्छा कामना गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। इच्छा कामना एक कुलबाङकी 6 वर्षीय नमूना चेपाङको जंगली च्याउ खाएर मृत्यु भएको हो। उनको आज बिहान घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। च्याउ खाँदा सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। उनीहरू तीनैजना एकै परिवारका हुन्। गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएर बिरामी परेका सजन र मनितालाई अस्पताल लगेको बताएका छन्। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। एसिड परीक्षाको नतिजा प्रकाशनमा थुप्रै त्रुटि भेटिएको छ। एक महिनामै नतिजा प्रकाशन गरिए पनि त्रुटि धेरै देखेपछि सर्वत्र विरोध भइरहेको हो। प्रस्तुत छ एक रिपोर्ट।
1: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्न सफल भए पनि नतिजा प्रकाशनमा त्रुटि देखिएको छ। यस वर्ष विद्यालयकै शिक्षकले उत्तर पुस्तिका परीक्षण गरेकाले कतिपय विद्यालयले कम्प्युटरमा इन्ट्री गर्ने क्रममा त्रुटि गरेका छन् भने कतिपय अवस्थामा विद्यार्थी आफैले गलत सिम्बोल नम्बर, गलत जन्म मिति लेखेर त्रुटि देखिएको छ। साथै उत्तर पुस्तिका परीक्षकले पनि सिम्बोल नम्बरका आधारमा नम्बर चढाउँदा त्रुटि भएको पाइएको पनि जनाएको छ। इलामको अमर माध्यमिक विद्यालयको एसीईमा 28 जना विद्यार्थीको प्राक्टिकलमा विद्यालयले पठाएको भन्दा कम नम्बर दिएर नतिजा प्रकाशन भएको पाइएको छ। प्राविधिक विषय डाटा स्ट्रक्चरमा 50 थ्योरी र 50 प्राक्टिकलको रहेकोमा प्राक्टिकलमा विद्यालयले ए प्लस नम्बर दिएर पठाए पनि नतिजा आउँदा सी र सी प्लस आएको विद्यालयले जनाएको छ। प्राक्टिकलमा कम नम्बर आएका कारण जिल्ला टप हुनबाट वञ्चित भएको विद्यालयको गुनासो छ। विद्यालयले जिल्ला समन्वयन समिति मार्फत परीक्षा नियन्त्रण कार्यालयमा नतिजा सुधारका लागि पत्र पठाएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार कतिपय विद्यालयले फर्मेट भन्दा बाहिर गएर नम्बर पठाएकाले त्रुटि भएको बताएको छ। परीक्षा नियन्त्रण कार्यालयले चित्त नबुझेमा सच्याउनका लागि समय दिएको छ। शुक्रबारदेखि पुनर्योगका लागि समय दिएको हो। पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइन मार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। जस अनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेबसाइटमा गई पुनर्योग फारम भरि आवेदन गर्न सक्नेछन्। पुनर्योगका लागि 7 जेठसम्मको समय निर्धारण गरिएको छ। नतिजा प्रकाशनको क्रममा प्राविधिक कारणबाट कहीँ कतै त्रुटि देखिन गएमा राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 को मूल अभिलेखबाट सच्याइने जनाएको छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
0: जिल्ला अदालत काठमाडौँले अख्तियार प्रमुख प्रेम कुमार राई लगायतलाई धम्की दिने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ। फिलिपिन्सबाटै अख्तियार प्रमुख सहितलाई धम्की दिएका उनलाई न्यायाधीश सुदर्शन लामिछानेको इजालतले थुनामा पठाउनु पर्ने आदेश गरेका हुन्। उनीमाथिको आरोप तीस विरूद्धको प्रमाण एवं विषय वस्तुको गम्भीरता हेर्दा उनलाई थुनामा पठाउनु पर्ने भन्दै यस्तो आदेश गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। उनीमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार सम्बन्धी कसुर गरेको आरोप थियो। इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा पाठकलाई फिलिपिन्समा पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनी सहित नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी विरूद्ध पनि प्रहरीले मुद्दा दर्ता गराएको थियो। पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित 10 उच्चपदस्थ व्यक्तिलाई धम्की दिएका थिए। देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा रहेका बेला निर्माण व्यवसायी संघ दोलोखाले पनि जिल्ला प्रशासन कार्यालयमा धरना दिएको छ। अत्याधिक मूल्य वृद्धिका कारण निर्माण कार्य अघि बढ़ाउन नसकिएको भन्दै निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रेका बेला दोलखाका निर्माण व्यवसायीहरूले धरना दिएका हुन्। निर्माण सामग्री तथा इन्धनको अत्याधिक मूल्य वृद्धिका कारण आयोजना कार्यान्वयन प्रभावित भएको भन्दै उनीहरूले आज जिल्ला प्रशासन कार्यालय अगाडि धरना दिएका छन्। निर्माण व्यवसायी संघ दोलखाका अध्यक्ष राजेश थापाको नेतृत्वमा प्रशासन कार्यालय पुगेको टोलीले आज सहायक प्रमुख जिल्लाधिकारी उलोक बहादुर आले समक्ष त्यसबारे ध्यानकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएका छन्। उनीहरूले सबै निर्माण कार्य बन्द गर्ने घोषणा समेत गरेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले आफ्ना मागहरू पूरा गराउन हिजोदेखि सरकारी निकायहरूमा धरना तथा घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो। इन्धन र निर्माण सामग्रीको मूल्य बढ़े पनि सरकारले मूल्य समायोजन नगरेकाले देशभरका करिब 7-8 हजार ठेक्काको काम स्वत बन्द गर्नु परेको महासंघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्त सफल र विश्वव्यापी रूपमा विस्मरणीय भएको बताएका छन्। बेजिङको दुई दिने भ्रमण पूरा गरी आज वाशिङटन फर्किएका ट्रम्पले यसो बताएका हुन्। ट्रम्प बेजिङबाट एयरफोर्स वन विमान मार्फत वाशिङटन उडेका छन्। त्यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गरेका थिए। ट्रम्पका अनुसार चीनले हर्मोजको जल डम्बरू फेरि खोल्न चाहेको र बेजिङको संयुक्त राज्य अमेरिकासँग तेल किन्न पनि सहमति जनाएको ट्रम्पको दावी छ। वार्ता सफल र विश्वव्यापी रूपमा विस्मरणीय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत विदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: हेलो
4: बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप आइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: होइन ए पाँडे सोल्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कतै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सित्तैमा।
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844394142 र 9844061814।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0947120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: नमस्कार सेन्सेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भुवनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप आइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
8: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
9: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।

अहिले तपाई सुन्नुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरका धनी गायक उदित नारायण झाको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: किन आँखा मिसेको मिसेको गरेको?
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरका ध्वनि गायक उदित नारायण झाको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।
5: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यत्तिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनयू प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार, संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत,
2: हरेक पार्टीका
3: आफ्नो विचार हुन्छ।
1: वरिष्ठ अधिवक्ता राजेश एम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनियाँ राष्ट्रपति शी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे चीनले कड़ा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युवाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युवाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युवाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोक्काएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनयू प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनयू प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जेएनयू प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनयू प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
0: गभर्नमेन्टले चाहिँ हामी यो यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन. विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ. त्यो छलफलको आधार त दिनु पर्यो नि त. अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्नमेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्नमेन्टले हामीलाई ट्रिट गर्नुपर्छ.
1: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ. बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्. जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
2: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन. होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो. को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ, होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो. त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
1: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
3: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ, किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन् तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्नु भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा हामीले पहिले काँग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौं भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि, त्यो बेलामा पनि हामीले के भनेका थियौँ भनेदेखि काँग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ, तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेको छ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयो जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ। आयोग वा कार्यदल जे बनाए
4: तर अधिकारी यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
3: यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि जे कुरा भए पनि नलुकाइकन भन्नु पर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ फल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो प्रष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
4: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन?
3: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
4: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो काँग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
3: म त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइराखेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
4: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढ़ाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ़्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
3: अहिलेकै अवस्थामा यसै गरेर गर्यो भने यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
4: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौ भन्ने उहाँको कुरा छ।
3: उहाँहरूले जे भने पनि उहाँहरूले के दृष्टिकोण छ भने हामीसँग जनादेश अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एफपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
4: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्थामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 बोइङ जेट किन्ने सहमति गरेको र थप 750 लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबीन किन्ने पनि उनको भनाई छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफ बारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: हाम्रो रेडियो 103.4 MHz।
7: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
8: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
9: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
8: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
9: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
7: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुस है बाबा।
10: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
11: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
10: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 41 20।

0: जेरी नगरपालिकाको जनहितमा जारी सूचना।
1: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
0: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
1: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
0: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
1: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ।
0: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
1: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
0: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
7: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
6: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
6: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
7: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
8: पाण्डहरू गइहालौ न, सकिगयो नि।
9: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
10: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
11: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
12: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
11: नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
12: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
11: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
13: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रिदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको अपील।